0: It's 10 a.m. This time check is brought to you by
1: D Skin Beauty Cream. Asli Glow Har Niya Josho. A product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: फैसलो करण वारो आहियां. मुंहिंजो सवाल इहो आहे त सॼे मुल्क खे कॾहिं कीअं तबाह कयां, बहितर आहे त उहा अकलमंदीअ खां कम वठंदे दुरुस्त कदम खणनि. फॉक्स न्यूज़ सां ॻाल्हाईंदे अमेरिकी सदर डोनाल्ड ट्रम्प ईरानी सदर मसूद पज़ीशान सां मुलाक़ात जो इशारो बि ॾेई छॾियो. सदर ट्रम्प चयो आहे त गॾियल क़ौमनि जे जनरल असेंबली जे इजलास दौरान ईरानी सदर मसूद पज़ीशान सां मुलाक़ात थी सघे थी. ईरान लाइ ॿ ऑप्शन आहिनि, या त तेहरान पंहिंजो रवैयो दुरुस्त करे मुआदो करे वठे, या तबाही आहे मुकमिल मुआशी बर्बादीअ लाइ तयार थी वञे. ख़ातमुल नबी हेडक्वार्टर जे अमेरिका ऐं इसराइल खे कंहिं बि अग्राहीअ जी सूरत में शदीद जवाबी कार्रवाई जी वार्निंग. ख़ातमुल नबी हेडक्वार्टर जे तर्जुमान चयो आहे त ईरान ते हमिलो थियो त अमेरिका जा ख़िते में मौजूद समूरा आॾा निशाने ते हूंदा. रिपोर्ट्स आहिनि त ईरान ख़िलाफ़ ॿीहर हमले जी तयारी थी रही आहे. अमेरिका ऐं इसराइल जो खिते जे कहिड़नि मुल्कनि सां गुजो इजलास कयो इहा बि ख़बर आहे. जेकॾहिं अमेरिका ऐं खिते जे मुल्कनि का ग़लती कई त हुन में जो जवाब बिना कंहिं मुसलत जे ॾिनो वेंदो.
4: यह तय किया हुआ है कि हम अपनी नाअहली, अपनी करप्शन, अपनी लूटमार, अपनी बैड गवर्नेंस का बदला आवाम से लेंगे. हत्या टैक्स, गुंडा टैक्स, गद्दा टैक्स जो लेवी की सूरत में है, यह पेट्रोल की हर लीटर पर वसूल किया जा रहा है.
3: पेट्रोलियम लेवी खिलाफ़ जमायत इस्लामी जो मार्च इस्लामाबाद तरफ़ रवां दवां. हाफिज़ नईमुल रहमान जी अॻुवाणीअ में कराची मां निकतल ट्रेन मार्च जो नवाब शाह भिरियार रोड रोड़ी ऐं ॿियनि शहरनि में पहुचण ते शानदार इस्तक़बाल. हाफिज़ नईमुल रहमान जो ट्रेन मार्च खे ख़िताबु कंदे चवण हो त इस्लामाबाद में अवामी समुंड उथलंदो. वफ़ाक़ी लेवी ऐं टैक्स जे नाले ते भतो वठी रही आहे. पेट्रोलियम लेवी हुकूमत खे वापसि वठणी पवंदी. असांजी ज़िमेवारी आहे त पुरतशद्द जथो इस्लामाबाद अचण न ॾियूं. जमायत इस्लामी वारा पुरअमन आहिनि. सुध समा वारे वफ़ाक़ी वज़ीर अता तारण चयो आहे त पीटीआई वारनि खे इस्लामाबाद में किथे बि रस्ता बंदि करण न ॾींदासीं. जमायत इस्लामी वारनि सां राब्ते में आहियूं. हू पुरअमन ऐं समझ वारा आहिनि. कानून सभिनी लाइ बराबरि आहे. नाणे वारे वज़ीर मोहम्मद औरंगज़ेब चयो त वॾनि ॾुखियाईनि सां मुआशी इस्तक़ाम हासिल कयो आहे. हाणे तरक़ी तरफ़ वधणो आहे, पर धरणा तरक़ीअ जे सफ़र में रुकावट बणजंदा. अहिड़ियुनि हालतुनि में धरणा हुअण समझ खां ॿाहिरि आहे. मुआशी तरक़ी सभिनी जी गॾियल ज़िमेवारी आहे. ऐं पीटीआई बानी जी भेण लाहौर मां गिरफ़्तार. डीसी लाहौर जो चवण आहे त अलीमा ख़ान खे 3MPO तहत हिरासत में वरितो वियो आहे. पार्टी ज़रियनि मूजिबि अलीमा ख़ान खे रोड तां हिरासत में वठी कोट लखपत जेल मुंतकिल कयो वियो. पीटीआई चेयरमैन बैरिस्टर गोहर चयो त अलीमा ख़ान जी गिरफ़्तारी हालतूं ख़राब करण जो पहिरियों क़दम आहे. अलीमा ख़ान खे गिरफ़्तार करणु या नज़र बंदि करणु तशद्दुद ऐं छिकताण खे हथी ॾियण जे बराबरि आहे. अलीमा ख़ान जी गिरफ़्तार जी मज़म्मत कयूं था. अहिड़े क़दमनि खां पासो कयो वञे. अलामा राजा नासिर अब्बास चयो त अलीमा ख़ान खे हिरासत में वठी चयो वियो त अमुन खे ख़तरो आहे. असां लाइ सभु रस्ता बंदि कया विया आहिनि.
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज.
1: हर दिन हर पहर जिंदगी की लहर GAFM 88 नेटवर्क सिंध की आवाज.
5: हर बार जा नंढड़ा कदम एक नई दुनिया डा वधन था, पर पोलियो इनन कदमन के रोके भी सके थो. इन्हीअ करे जॾहिं बि पोलियो मुहिम दौरान पोलियो वर्करनि जी दस्तक थिए त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाव जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था. पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी.
6: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
7: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
6: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
7: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
6: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
7: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3241-230
6: ماتلی آس پاس جی عوام لائے خوشخبری ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی میڈیکل اسٹور وارن لائے 12% گھرو صارفین لائے ہر دوا 10% رعایت تے ملندی جکا میڈیسن اساں وٹ بر وقت موجود نہ ہوندی وا بے ڈی گھرائے پوری کرے ڈیندا سیں گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا انہن کے رائٹر جے ذریعے اسٹور یا گھر تے میڈیسن پہنچائی ویندی رائڈر کے 50 rupees خریدار ادا کندو ٹائمنگ صبح 9:30-6:30 شام تائیں نوٹ اساں وٹ لوز گوریوں یا کیپسول نہ ملندا ایڈریس محمدی فارمیسی نزد علی شیر کانٹا مین حیدرآباد روڈ ماتلی رابطے لائے اشوک کمار موبائل نمبر 03130863163
7: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتوں لگران لائے خوش خبری چاہو تھا اوہاں جے گھرن جو چھتوں پکیو ہوجن تے کیش قسطن تے 50 years گارنٹی سان چھتوں لگرائیو سیمنٹ جی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش خوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
8: اواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
7: تو پوئے جی اے ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
8: جے کو ہلے تو بنا بریک ہے مسلسل
7: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف اے ماتلی بدین
8: بس پو ہانے کھنو فون پینجے اشتہار ہلائن لائے
7: اساں جے اسٹیشن مینیجر یونس بکاری سان ہن نمبر تے رابطو کندا
8: 03132525786
7: جی ہاں 2315-2576
8: جی ایف ایم ریڈیو نیٹورک
7: سندھ جو آواز

0: It's 10:45 AM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: आप सुन रहे हैं TFM 88 नेटवर्क सिंध की आवाज.
3: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो. डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ GFM 88 नेटवर्क ते.
4: हर माशूम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी خود پولیو رنز دا قدمونو درولے ہمشی نو پدی وجہ دا پولیو دا ہر مهم پا محال دا پولیو ٹیم دا دروازی ٹکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماہی روی زکچ هم دا ساسکی دا ماشومانو دا بدن دفاعی طاقت زیادوی او دا حغی دا خوبون والوت وزری مومی پولیو یعنی مستقل مازوری.
5: जेकॾहिं तव्हांखे मैदे जी तकलीफ़, सीने जी जलन, खटियूं उघरायूं, बुख न लॻण या बदहज़मीअ जहिड़ा मसाला आहिनि त हाणे परेशान थियण जी ज़रूरत न आहे. इस्तेमाल करियो शिफ़ाए मैदा कोरस, जेको मैदे जी ख़राबी ऐं हाज़मे जे मसालनि लाइ आज़मूदा ऐं फ़ाइदेमंद कोरस आहे. शिफ़ाए मैदा कोरस मिलण जो हंधु हराचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली. राब्ते जे लाइ फोन करियो 0362-36-36-879 and 0312-24-01-287. शिफ़ाए मैदा कोरस, सेहतमंद मैदो, सेहतमंद जिंदगी.
6: अपना शहर, अपना घर, मातली और मातली की आवाज़, GFM 90.4.

0: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
1: हर दिन हर पहर जिंदगी की लहर GAFM 88 नेटवर्क सिंध की आवाज।
2: धर माशूम वरकोटी वरकोटी कदमुना दयोन्वी दुनिया पलोर रवानवी خدا پولیو رنز دا قدمونو دروله همشی نو پدی وجا دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی زکا چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا هغی دا خوبون والوت وزری مومی پولیو یعنی مستقل مازوری
3: امر سندھ جے سیند میں ایک چمکندڑ ستارو
4: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
3: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
4: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
3: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہی میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
4: ایڈریس اما آشیا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-230
3: मातली ऐं आस पास जी अवाम लाइ खु़शख़बरी मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी मेडिकल स्टोर वारनि लाइ 12% ऐं घरू सार्फिन लाइ हर दवा 10% रियायत ते मिलंदी जेका मेडिसन असां वटि बर वक़्त मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं घरू सार्फ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी राइडर खे 50 रुपया ख़रीदार अदा कंदो टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं नोट असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा एड्रेस मोहम्मदी फार्मेसी नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली राबते लाइ अशोक कुमार मोबाइल नंबर 03130863163
4: कैश ऐं किस्तन ते प्रीकास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ खु़शख़बरी छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो मोबाइल नंबर 03002962435 एड्रेस टंडो गुलाम अली रोड मातली
3: छा अव्हां पंहिंजे कारोबार सोचे रहिया आहियो
4: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो
3: ऐं मुसलसल
4: ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो मातली बदीन
3: बस पो हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
4: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
3: 03125252786
4: जी हा 2331-25-25-786
3: GAFM रेडियो नेटवर्क
4: सिंध जो आवाज़
5: वाली हिन सिंध ते का अहिड़ी वराण वरे जो सुखिया डुबरा पाण में भाकुर विझूं भरे ही कायम रहे क़यामत ताईं मोहबत कॾहिं न मरे पंजल थियूं न परे जेसीं जेरायूं जान में।

0: मेरा फैन।
1: वाइट एज ब्यूटी क्रीम 5-डे ब्यूटी प्लान के साथ एलोवेरा विटामिन और एवोकाडो की भरपूर खूबियाँ, जिसके मिनरल्स स्किन में फुली एब्जॉर्ब हो जाएं, स्किन को फेयर और फ्रेश बनाए, आपको दे बेताब निखरा निखरा चेहरा। वाइट एज ब्यूटी सोप से मिले चमकता निखार ताजगी के साथ। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन का राज, अ प्रोडक्ट ऑफ बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: धर माशुम वरकोटी वरकोटी कदमुना दयो निवी दुनिया पलोर रवानवी, خود پولیو رنز دا قدمونو دروله همشی. نو پا دی وجا دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی. او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی. زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کت زیادوی او دا هغی دا خوبون و الوت وزری مومی. پولیو یعنی مستقل مازوری.
3: जेकॾहिं तव्हां बवासीर जे तकलीफ़, रतु अचणु, सख़्तु सूर, वेहण या हलण में तकलीफ़ जहिड़नि मसइलनि में मुबतला आहियो ऐं ऑपरेशन खां डिॼो था, त हाणे परेशान थियण जी ज़रूरत न आहे। इस्तेमाल करियो निजात बवासीर कोरस। बवासीर खूनी हुजे या बादी, आराम लाइ आज़मूदा कोरस। निजात बवासीर कोरस मिलण जो हंधु हर आचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं। हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। राबते जे लाइ फोन करियो 0302-36-36-879 ऐं 0312-34-01-287। सुकून, एतमाद ऐं सेहतमंद ज़िंदगीअ ॾांहुं क़दम।

0: اپنا سیل فون اٹھائیے, موبائل کے رائٹ آپشن میں جائیے, ٹائپ کیجیے ایل آر کے سنگل اسپیس دیجیے, اپنا نام لکھیے, پورا میسج لکھیے اور اسے سینڈ کیجیے 888 1. اگر آپ مجھے فیس بک پر سننا چاہتے ہیں تو جی لاڑکانا ایف ایم 88.8 ہمارا پیج ہے جناب, آپ سرچ کریں گے تو آپ کو آرام سے ہمارا پیج مل جاتا ہے, وہاں پر آئیے آپ کو ہمارے پروگرام کی لائیو پوسٹ مل جائے گی جسے آپ لائک کریں گے, کامنٹ کریں گے اور شیئر کر دیں گے. بالکل جی, تو پوسٹ کو لائک کیجیے, کامنٹ کیجیے, شیئر کیجیے اور مجھے بتائیے آپ بھی ہمارے ساتھ موجود ہیں, آپ بھی ہمارے پروگرام کا حصہ ہے. بالکل جناب, میں نے آج آپ لوگوں سے سوال پوچھ لیا کہ آپ مجھے بتائیں کہ وہ کون سا ڈر ہے جو عورت کو خوبصورت بناتا ہے. ہاں ایسا بھی کہہ سکتے ہیں کہ مرد کو بھی خوبصورت بنا دے گا, وہ ڈر ہے نا, تو عورت ہو یا مرد دونوں ہی خوبصورت ہو جائیں گے. آپ مجھے بتائیے جلدی سے. اور اسی کے ساتھ ساتھ اگر آپ ڈی اسکن بیوٹی کریم کا یوز کرنے والے ہیں اور جناب ڈی اسکن بیوٹی پروڈکٹس اپنے قریبی چینل سٹورز پر اویلیبل کرانے والے ہیں, تو آپ نے کیا کرنا ہے, آپ نے جلدی سے نمبرز کو ذرا نوٹ کر لینا ہے جو نمبر میں ابھی آپ لوگوں کو بتانے لگی ہوں, نمبر کو جلدی سے جو ہے نا نوٹ کر لیجیے تاکہ آپ کے لیے آسانی ہو جائے, بس اپنے قریبی چینل سٹورز پر جائیں اور آپ کے ہاں ڈی اسکن بیوٹی کریم اور ڈی اسکن فیس واش ملنا چاہیے, تو جلدی جلدی سے ڈائل کیجیے 0332738439. بڑی 300 ٹری ہے 73 1254 2590 7 312 50 25 970. ہی نمبرس آئے جے ڈائل کرے تاں پانچ قریبی جنرل سٹور سے ڈی اسکن بیوٹی کریم کے اویلیبل کرائے سکو تھا, بھلے تاں دنیا کے کہڑے بھی کونے میں موجود آئے ہو, کتاں بھی تاں سنو پروگرام ودو تھا, ہر جگہ تے تاں ڈی اسکن بیوٹی کریم کے اویلیبل کرائے سکو تھا, بس ان نمبرس تے تاں رابطہ کیو اور ان کے بدھایو تا بابا فلانی جگہ تے ڈی اسکن بیوٹی کریم کون تھی ملے وے ائی اسا استعمال کرن چاہیو تھا, برائے مہربانی اسا نے قریبی جنرل سٹور سے اویلیبل کرائے ونو تو ہو اویلیبل کرائے چھڈی گا. छो त वैसे बि तव्हांखे ख़बर आहे त डी स्किन ब्यूटी क्रीम जेका आहे न हीउ बाबा पोतल प्रोडक्ट आहे, पोतल सां मुराद इहा त हीउ सिर्फ़ न सिर्फ़ तव्हांखे पूरे पाकिस्तान में मिलंदो बाक़ी ॿाहिरि जे मुल्कनि में बि तव्हांखे डी स्किन ब्यूटी क्रीम मिली सघे थी, छो त हीउ हिकु इंटरनेशनल प्रोडक्ट आहे ऐं तव्हांजे लाइ इस्तेमालु करण जा खोड़ सारा हिन जे लाइ वजूहात मौजूदु आहिनि, त तव्हां छो इस्तेमालु कंदा, छो त बाबा अहिड़ो प्रोडक्ट हाणे मार्केट में अची वियो आहे तव्हांजे लाइ बि मार्केट में अवेलेबल आहे, जेके जेके माण्हू इहो सोचनि था त बाबा असां महांगा महांगा प्रोडक्ट अफोर्ड नथा करे सघूं, असांजी जेब असांखे इजाज़त कोन ॾींदी आहे, त तव्हां हाणे डी स्किन ब्यूटी प्रोडक्ट जो यूज़ करे सघो था जेको तव्हां इस्तेमालु करण खां फौरन बाद ई तव्हांखे रियलाइज़ थींदो त बाबा वाकई ही अहिड़ा प्रोडक्ट आहे जेके असां हमेशा खां इस्तेमालु करणु चाहियूं पिया ऐं असांखे ख़बर नही, कोई गाइड न पियो करे या असांखे कोई ॿुधाए कोन पियो त डी स्किन ब्यूटी क्रीम बि मार्केट में अवेलेबल आहे. चलो हाणे मां तव्हांखे ॿुधाए छॾियो ऐं तव्हां वञो डी स्किन ब्यूटी क्रीम जो परचेज़ कयो, डी स्किन ब्यूटी क्रीम खे यूज़ करण स्टार्ट कयो, चाहे तव्हां मर्द हज़रात आहियो चाहे तव्हां ख़वातीन आहियो. بالکل جناب, پوسٹ کو ذرا لائک اور شیئر کرتے رہیے اور مجھے بتائیے وہ کون سا ڈر ہے جو عورت کو خوبصورت بناتا ہے, مرد کو بھی خوبصورت بناتا ہے, ہاں جی دونوں کو خوبصورت بناتا ہے. اور اسی کے ساتھ ساتھ یہاں پر ہمارے ساتھ نذیر کوسو بھائی جوائن کر چکے ہیں, وعلیکم السلام, بلوچستان سے آپ ہمیں سن رہے ہیں. کہتے ہیں کہ درد اپنا ہو تو خاموش رہو کیونکہ دنیا کو درد بتانے والے اکثر تماشائی بڑھا لیتے ہیں, ہم درد نہیں. بالکل آپ صحیح کہہ رہے ہیں. فروا ہمارے ساتھ ہیں, وعلیکم السلام, گڈ آفٹرنون, ہیو اے نائس ڈے, آپ کی طبیعت کیسی ہے, ہوپ یو آر فائن اینڈ ویری نائس. جی جی الحمدللہ کافی بہتر ہوں, آپ بتائیں کیسی ہیں, ٹھیک ٹھاک. اور برکت رمضانی جمالی بلوچ ہمیں سن رہے ہیں, جی آپ بھی ہمیں بلوچستان سے جوائن کر چکے ہیں, بہت شکریہ آپ کا, بہت شکریہ. اور ابو حنیف البلوچی کہتے ہیں کہ کیا تم جاننا چاہتے ہو کہ میں نے تم سے کتنی محبت کی ہے, میں نے تم سے ملے بغیر تم سے محبت کی ہے, میں نے تمہیں چھوئے بغیر تم سے محبت کی ہے, میں نے تمہیں دیکھے بغیر تم سے محبت کی ہے. کیا بات ہے بھائی جان, بہت بڑھیا ہو گیا یہ تو. فروا گل ہمیں سن رہی ہے, آپ ہی عرض کیا ہے, ہم تو آج بھی آپ کو یاد کرتے ہیں, تم بھول گئے, اچھا تم بھول بھی گئے, یہ کمال ہے. ہاں جی واقعی بہت بڑا کمال ہے. اور کہتی ریکویسٹ ہے جوڑا آسمانن تے ٹھہندائن بائے ممتاز مولائی ڈیری کے اسپیشلی آپ اور تمام لسنرز کے نام, چلے میں کوشش کرتی ہوں آپ کی پسند کا گانا سنیں گے. اور دیا ہمارے ساتھ ہیں, دیا کیا کہتی ہیں, दियारे लिखा है अस्सलाम वालेकुम डियर से सिद्रा मुस्कान कैसी आप उम्मीद की अपने नाम की तरह हंसती मुस्कुराती होंगी जी जी और कहती है कि हम भी आ गए आपके शो में प्लीज प्ले निगत नखरा छुनवा डेडिकेटेड स्पेशली रिमशा उरूसा हिरा एंड डेविल ओके ओके अच्छा फहीम भाई हमें सुन रहे कहते कि नजर जी नजर के नजर न लगे कोई सुठो भी हिन कदर न लगे तोखे डिठो आहे हिन नजर सां या हुन नजर हिन ही हुन में थोड़ो मां कंफ्यूज थी वेंदी आहियां कहते कि जंहिं नजर सां तोखे नजर न लगे अच्छा अच्छा वालेकुम अस्सलाम वालेकुम अस्सलाम अलैहि सलाम अदर कहते अदा छा हाल आहिनि ख़ुशि आहियो सफ़ा चाक स्लेट कल मस्ती डबी आओ असां बि अची वियासीं प्रोग्राम ते लाजवाब भई हमेशा जीअं अव्हां वांगे थैंक यू सो मच प्यारा सोहणा भाउ पोस्ट के लाइक और शेयर करते रहिएगा अब्दुल गुलाम कैसर हमारे साथ ही वालेकुम अस्सलाम कहते हैं वेलकम जी आपको भी वेलकम कहते हैं रशीद खोसो भाई हमें सुन रहे हैं हैदराबाद से आप हमारा प्रोग्राम सुनते हैं थैंक यू मुख्तियार अली लाशारी हमारे प्रोग्राम में मौजूद है वालेकुम अस्सलाम मैं ठीक हूं जी आप बताएं कैसे हैं और फरवा कहती हैं लाइक और शेयर कर दिया आपका प्रोग्राम बहुत शुक्रिया फहीम भाई आपने भी कर दिया बहुत शुक्रिया अब्दुल रजाक भाई हमारे साथ हैं हली फोटो स्टाफ खान तमाम सुनो प्रोग्राम बुध पाया थैंक यू जी थैंक यू मोहम्मद राशिद अमान हमारे साथ ही सिस्टर सिद्रा मुस्कान खुश रहें आमीन आपका प्रोग्राम आपके प्रोग्राम का इंतजार रहता है बहुत शुक्रिया ये आपकी मोहब्बतें होती बस इस काबिल हमें समझ लेते हैं वरना ना चीज इस काबिल का ऐसे नारबानी कहती है अस्सलाम वालेकुम मौलाना सलाम अदर ओ माय फेवरेट आरजी मैडम मुस्कान जी कैसिया वेलकम कहते हैं दिल से आपको गुर्दों से वेलकम कहते हैं हजार भाई भी आ चुके हैं वालेकुम अस्सलाम हजार भाई और ऐसे ही आप सब लोग पोस्ट को जरा लाइक और शेयर करते रहिए यहाँ पर टाइम हुआ है जरा हम जाएंगे जी शॉर्ट कमर्शियल ब्रेक की जानिब और शॉर्ट कमर्शियल ब्रेक पर जाएंगे आप जरा पोस्ट को लाइक और शेयर कीजिए और मुझे ना ये बताइए डी स्किन ब्यूटी क्रीम का इस्तेमाल किस किसने किया और डी स्किन ब्यूटी क्रीम कहाँ कहाँ पर अवेलेबल हो चुकी है डी स्किन ब्यूटी क्रीम आप इस्तेमाल करने वाले हैं या फिर नहीं ये भी मुझे बताइए और टॉपिक को फॉलो करते जाइए मैं जरा यूं जाकर यूं वापस आती हूँ सो स्टे ट्यून्ड स्टे कनेक्टेड एंड कीप लिसनिंग व्हाइटिश एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय डी स्किन ब्यूटी प्रोडक्ट जो कि आप इस्तेमाल करेंगे और खूबसूरत हो जाएंगे
1: It's 1:30 p.m.
2: सुबह की चाय या ट्रैफिक का जाम हर पल फन GFM बदलती लाइफ की ट्रेजेडी
3: yeah!

0: अजरक के रंगों से रंगी,
1: दिल्ली के टुकड़ों से जुड़ी,
0: से निकली आवाज आवाज
1: GFM 88 नेटवर्क।
2: ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है। सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है, हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
3: जिंदगी गुजारियो एतमाद सा, कुरान के समझी बुधंदा रहो। डॉक्टर नेट हफ्ते
4: उम्मीद करे जन्म दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ए पेंजे बारन के पोलियो का बचाव जब कतरा जरूर पियारियो, छो त ये कतरा बारन में दावती ताकत के वजह
5: तहजीब और सकाफत से सजी
6: जी वापस आ चुके हैं द्वारा से आप लोगों के पास, और आप सुन रहे हैं GFM 88 नेटवर्क। हमारे साथ यहाँ पर मौजूद है जनाब सखर मोरो मीरपुर खास मटियारी सकरन मेहरापुर माथिली नूरियाबाद और जनाब लाड़काना के लाइव स्टूडियो से आप सुन रहे हैं व्हाइट एज एंड डी स्किन ब्यूटी शो। स्पॉन्सर्ड किया जा रहा है डी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से, और यहाँ पर डी स्किन ब्यूटी प्रोडक्ट जो कि आप इस्तेमाल कर रहे हैं, और डी स्किन ब्यूटी प्रोडक्ट्स के इस्तेमाल के फौरन बाद ही आपको जो खूबसूरती मिलने वाली है उसके बारे में जरा बातें की जाएंगी, और इसी के साथ साथ आप लोगों को वेलकम इन खुशामदीद कहा जाता है। बिल्कुल आपकी मोहब्बतों समातों और चाहतों का बेहद वाला शुक्रिया। और अगर आप भी हमारे प्रोग्राम का हिस्सा बनना चाहते हैं, शामिल प्रोग्राम होना चाहते हैं, तो आप मुझे ज्वाइन कीजिए 881 पर और फेसबुक पर। तो जल्दी जल्दी से हमारे प्रोग्राम का हिस्सा बनते जाइए और पोस्ट को ज्यादा से ज्यादा लाइक और शेयर करते जाइए। इससे ये होता है कि भाई हम बहुत सारे लोगों को बता पाते हैं कि डी स्किन ब्यूटी प्रोडक्ट आपकी खूबसूरती के लिए क्यों जरूरी है। ओके जनाब, सो डी स्किन ब्यूटी क्रीम का यूज आप सब लोगों के लिए बहुत ज्यादा फायदेमंद साबित होने वाला है। इसी के साथ साथ अगर आप मर्द हजरात हैं, अगर आप खवातीन हैं, तो हर कोई डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज कर सकता है, हुई ना मजे की बात। तो जनाब यहाँ पर आप लोगों को मैं बताऊंगी कि डी स्किन ब्यूटी क्रीम का इस्तेमाल अगर आप करेंगे तो क्या ऐसी खास बातें हैं जो कि भाई आप लोगों को आज पता चलेंगी या फिर पहले से पता है लेकिन आप जरा बुढ़े तरह में आए हो तो असा डी स्किन ब्यूटी क्रीम वठी चाहूँ या फिर न वठी चाहूँ। बाबा तहां बिना सोचे डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल करण स्टार्ट कयो छो त डी स्किन ब्यूटी क्रीम जो जेको इस्तेमाल आहे न उहो तव्हांजे खूबसूरती जे लाइ ॾाढो फ़ाइदेमंद साबित थींदो। तव्हां दुनिया में बेशक बहुत ज्यादा प्रोडक्ट देखे जो कि आप इस्तेमाल करते हैं लेकिन आपको वक्ती तौर पर खूबसूरत तो बना देते हैं, लेकिन जब आप उन प्रोडक्ट्स का यूज करना छोड़ देते हैं तब आपकी खूबसूरती जो है वो कहीं गायब हो जाती है। आपके चेहरे पर जो निखार आ चुका होता है वो कहीं गायब हो चुका होता है, और आपकी खूबसूरती जो है ना वो मानत पड़ जाती है। बहुत ज्यादा ऐसी प्रॉब्लम्स आपको फेस करनी पड़ जाती है जो कि भाई आप नहीं चाहते कि भाई ये होनी चाहिए। तो अगर आप भी इन तमाम चीजों से बचना चाहते हैं और कोई अच्छा सा कोई सेफ सा प्रोडक्ट यूज करना चाहते हैं तो डी स्किन ब्यूटी क्रीम का यूज आपकी स्किन के लिए ही है जनाब। और अगर आप डी स्किन ब्यूटी क्रीम को इस वजह से नहीं इस्तेमाल करें कि भाई हमारी स्किन खराब हो जाती है, कोई भी प्रोडक्ट नहीं लगा पाते हैं, तो भाई डी स्किन ब्यूटी क्रीम जो है ना ये ऑल स्किन टाइप के लिए, और सबसे बड़ी बात और सबसे बेहतरीन बात तो डी स्किन ब्यूटी क्रीम जो है ना ये मेडिकेटेड फार्मूला है। मेडिकेटेड फार्मूला है तो बातें खत्म हो जाती है यहाँ पर आकर कि भाई हर स्किन वाला इंसान इस्तेमाल कर सकता है। और डी स्किन ब्यूटी क्रीम जो कि भाई तैयार की गई है उन डॉक्टर्स ने मिलकर तैयार किया है जो कि भाई आपकी स्किन के रिलेटेड बहुत सारी प्रॉब्लम्स को दूर करने के लिए, तो ना बिल्कुल वही डॉक्टर्स उन्होंने मिलकर डी स्किन ब्यूटी क्रीम को तैयार किया है। और इसका फार्मूला जो है वो बहुत ज्यादा अच्छा फार्मूला है, और डी स्किन ब्यूटी क्रीम जो कि 2-in-1 फार्मूला है, यानी कि डी स्किन ब्यूटी क्रीम जब आप यूज करते हैं ना तो ये है तो बेसिकली एक नाइट क्रीम, लेकिन जब आप इसे इस्तेमाल करेंगे तो आपको रिजल्ट्स मिलने वाले हैं ऐसे वाले जैसे आपने कोई महंगा सा फेशियल कराया हो। और इसके अंदर जो है विटामिन ए बीट्स और माइक्रो बीट्स फार्मूलेशन है, और जनाब अल्फा आर्बुटीन है, कॉजिक एसिड है, ग्लूटाथायोन है, ये तमाम चीजें ऐड की गई हैं डी स्किन ब्यूटी क्रीम के अंदर। नाम सुनकर ही आपको एहसास होता होगा कि भाई वाकई ये तो कोई महंगा सा प्रोडक्ट लग रहा है, तो डी स्किन ब्यूटी क्रीम को ये इतना महंगा प्रोडक्ट नहीं है, ये मुनासिब सी कीमतों में आपको मिल रहा है, आप सारे लोग इसे अफोर्ड कर सकते हैं। और इसी के साथ साथ دی اسکن بیوٹی کریم جب آپ یوز کریں گے تو آپ کو ملے گی ایسی شاندار سی خوبصورتی جس کی آپ ہمیشہ سے جو ہے نا وہ کلپنا کرتے تھے. ہمیشہ سے آپ چاہتے تھے کہ بھائی ہمیں بھی کاش ایسا حسن ملتے, لیکن کیسے ملتا؟ تو وہ دی اسکن بیوٹی کریم کے یوز کے فوراً بعد ہی آپ کو مل جائے گا, کیونکہ دی اسکن بیوٹی کریم کے اندر وائٹامن ای بیڈز ہیں اور مائکرو بیڈز جو ہیں نا یہ آپ کی خوبصورتی میں اس طرح سے اضافہ لانے والے ہیں جو کہ آپ نے دیکھا ہوگا, نوٹس کرا ہوگا, جو خواتین بہت مہنگے مہنگے فیشلز کراتی ہیں نا ان کے فیشلز کے اندر یہ وائٹامن ای بیڈز اور مائکرو بیڈز ایڈ کیے جاتے ہیں تبھی ان کو بڑے اچھے ریزلٹس ملتے ہیں. لیکن جب آپ اتنا زیادہ ٹائم ویسٹ نہیں کرتے, آپ کے پاس اتنے زیادہ پیسے بھی نہیں ہیں, تو آپ دی اسکن بیوٹی کریم کا یوز کر لیجیے, کیونکہ اس کے اندر بھی وائٹامن ای بیڈز اور مائکرو بیڈز ایڈ کیے گئے ہیں اور اسی کے ساتھ ساتھ یہ مناسب قیمتوں میں بھی آپ کو مل رہے ہیں اور آپ کا ٹائم بھی اتنا زیادہ ویسٹ نہیں ہوگا کہ بھائی آپ کیا گھنٹوں بیٹھ کر پارلر جو ہے وہ فیشل کراتے رہے. بس آپ دی اسکن بیوٹی کریم کا یوز کریں گے, آپ کو ملے گی ایسی شاندار سی خوبصورتی جس کے آپ سپنے دیکھتے ہیں. تو دی اسکن بیوٹی کریم کا یوز چاہے آپ مرد حضرات ہیں, چاہے آپ خواتین ہیں, ہر کوئی کر سکتا ہے. اور دی اسکن بیوٹی کریم کا استعمال ہر ایک اسکن کے اوپر کیا جا سکتا ہے, یعنی کہ اگر آپ کی اسکن سینسیٹیو ہو, آئلی ہو, ڈرائی ہو, نارمل ہو, کمبینیشن ٹائپ ہو, ہر اسکن کے اوپر دی اسکن بیوٹی کریم کا یوز کیا جا سکتا ہے. تو کیجیے بھائی, کس نے منع کیا؟ اور خوبصورتی ہر کسی کی خواہش ہے جناب, لیکن خوبصورتی کے ساتھ اپنی جلد کی مناسب کیئر جو ہے نا وہ بھی بہت زیادہ ضروری ہوتی ہے. اگر آپ اپنی روزمرہ کی بیوٹی کے روٹین میں ایک خوبصورت سا اضافہ کرنا چاہتے ہیں تو دی اسکن بیوٹی کریم کا یوز اپنی روٹین کا حصہ بنا لیجیے. یہ کریم آپ کی روزمرہ اسکن کیئر کو مزید آسان اور خوبصورت بنانے کے لیے بہترین انتخاب ثابت ہو سکتی ہے اور آپ کی جلد کو نرم, ملائم اور موئسچرائز بھی رکھے گی, کیونکہ دی اسکن بیوٹی کریم کا یوز جو ہے نا آپ کو خوبصورت بنانے کے لیے کیا گیا ہے اور آپ کا ٹائم بچانے کے لیے کیا گیا ہے. آپ کے پیسوں میں ذرا جو ہے نا وہ ایسا نہیں کہ بھائی آپ جائیں دھڑا دھم بہت زیادہ مہنگے مہنگے آپ ٹریٹمنٹ کرا رہے ہوتے ہیں, ڈاکٹرز کو دکھا رہے ہوتے ہیں. بھائی یہ فارمولا ایسا ہے, میڈیکیٹڈ فارمولا ہے, تو اسے آپ بے فکر ہو کر یوز کر سکتے ہیں. ایکنی پرابلم ہے تو اس کے لیے بھی آپ یوز کر سکتے ہیں, ایکنی مارکس آ چکے ہیں اس کے لیے بھی یوز کر سکتے ہیں, رنگت کا ایشو ہے اس کے لیے بھی کر سکتے ہیں, کیونکہ خوبصورتی کو مزید نکھانے کے لیے اپنی روزمرہ بیوٹی کے روٹین میں بس آپ نے شامل کر لینا ہے دی اسکن بیوٹی کریم. اور دی اسکن بیوٹی کریم آپ کے لیے اتنا خوبصورت سا احساس ہوگا کہ آپ لگانے کے فوراً بعد ہی کہیں گے آئے ہائے چس کرا دی بھائی جان. تو دی اسکن بیوٹی کریم کا یوز آپ کی خوبصورتی میں چار چاند لگانے کا کام کرتا ہے اور مرد حضرات ہیں, خواتین ہیں, ہر کوئی یوز کر سکتا ہے. بہت زیادہ والے فائدے ہیں, پورے پروگرام میں آپ لوگوں کو بتاتی رہوں گے. یہ ایک چھوٹا سا ٹیلر تھا اور ساتھ ساتھ یہاں پر آپ لوگوں کے لیے دی اسکن بیوٹی کریم کے ساتھ ساتھ دی اسکن کا فیس واش بھی اویلیبل ہے. اگر آپ دی اسکن کا فیس واش لگانا چاہتے ہیں تو وہ بھی آپ استعمال کر سکتے ہیں. اور دی اسکن کا جو فیس واش ہے نا, اس کی یہ بات ذرا میں آپ لوگوں کو بتاتی چلوں, تو دی اسکن کا جو فیس واش ہے اس کو تیار کیا گیا ہے بڑی ہی محبت کے ساتھ, کیونکہ دی اسکن فیس واش کے اندر ہائلورونک ایسڈ سیرم کا یوز کیا گیا ہے. ہائلورونک ایسڈ سیرم جو ہوتا ہے نا, یہ آپ کی اسکن کے لیے بہت زیادہ فائدہ مند ثابت ہوگا. وہ ایسے کیونکہ اس کے اندر جو ہے نا تمام وہ چیزیں ایڈ کی جاتی ہیں جو کہ آپ کی اسکن کو ڈیپلی کلین کرنے کے لیے ہوتی ہیں, موئسچرائز رکھنے کے لیے ہوتی ہیں اور آپ کی اسکن کو ہائیڈریٹ رکھنے کے لیے ہوتی ہیں. تو ہر دن کو اگر آپ بہتر, ریفریش, خوبصورت اور پرکشش بنانا چاہتے ہیں اور آپ کے چہرے پر یہ جو تھکن نظر آتی ہے, یہ گرد و غبار جمع ہو چکا ہے اور کافی آئل آپ کو محسوس ہوتا ہے کہ بھائی ہماری اسکن بڑی آئلی ہے, تو ہم کیا کریں؟ کیونکہ آئل کو زیادہ جو ہے نا آپ بہت سارے پروڈکٹ لگا چکے ہوتے ہیں لیکن یہ آئل آپ کے چہرے سے جو ہے نا وہ زیادہ ہی نہیں ہے. اور آئلی جن لوگوں کی اسکن ہوتی ہے ظاہر سی بات ہے ان کے چہرے پر ایک نی پرابلم بھی آ چکا ہوتا ہے. تو آئل کو کنٹرول کرنے کے لیے, اپنی اسکن کو ہمیشہ تر و تازہ رکھنے کے لیے, اپنی اسکن کو ہمیشہ کنٹرول میں رکھنے کے لیے آپ دی اسکن کا فیس واش یوز کر سکتے ہیں. تو دی اسکن کا فیس واش بالکل جی بہت ہی کمال کا پروڈکٹ ثابت ہونے والا ہے. آپ سارے لوگ ہی استعمال کر سکتے ہیں, چاہے آپ مرد حضرات ہیں, چاہے آپ خواتین ہیں. تو استعمال کرتے رہیے اور ذرا خوبصورتی کا خیال رکھتے رہیے, کیونکہ یہ آپ نہیں کریں گے تو کون کرے گا؟ تو دی اسکن کا جو فیس واش ہے یا پھر دی اسکن بیوٹی کریم ہے, یہ دونوں پروڈکٹس آپ اپنے ایزیلی کسی بھی قریبی جنرل اسٹور سے جا کر پرچیز کر سکتے ہیں. اگر فرض کر لیجیے نہیں مل رہے ہیں, تو بالکل جی آپ ڈائل کریں گے نمبرز جو کہ میں آپ کو بتانے لگی ہوں. نمبرز کو ڈائل کرنے کے فوراً بعد ہی آپ کے قریبی جنرل اسٹورز پر دی اسکن بیوٹی کریم ہو یا پھر دی اسکن فیس واش ہو وہ اویلیبل ہو سکتا ہے اور آپ وہاں سے جا کر ایزیلی پرچیز کر سکتے ہیں. تو جلدی سے ڈائل کیجیے 03 12 50252907 बुड़ी टे सौ बारह पंजाह पंजवीह नव सौ सत्तर ए बो नंबर है 0332738 4309 बुड़ी टे सौ बटीह टेहत्तर चौरासी टे सौ नव ये नंबर तुम डायल करना पाने करीबी जनरल स्टोर से अवेलेबल कराइंदा उतना वही इजीली परचेज करेंदा सो डी स्किन ब्यूटी क्रीम ए डी स्किन फेस वॉश तवे खूबसूरती में आनी दो बाबा चार चंड सो तुम भी अगर खूबसूरत थियन चाहो था खूबसूरती की दुनिया में कदम रखना चाहो था तो डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल लाजमी करो ओके जी उनका अलावा तवजा मैसेजेस तवजा फीडबैक्स हैं जैसे तरफ बिल्कुल अस अचू था लेकिन जमा का सवाल पुछो है उनको जवाब तुम्हें बुधाइंदा हलो सवाल यो है वो कड़ो डर है जो औरत के मर्द के खूबसूरत बनाए छड़ी है हाँ जी वो कौन सा डर है जो औरत हो या मर्द हो दोनों को खूबसूरत बना देगा अब आप मुझे बताइए वो कौन सा डर है आपकी नजर में और इसी के साथ साथ मेरे पास आप लोगों को सुनाने के लिए बड़ी अच्छे अच्छे से गाने भी मौजूद है तो आइए जरा गाना सुनते हैं और आप क्या कह रहे हैं आपके मैसेजेस की जाने भी आते हैं पोस्ट को लगे जरा लाइक और शेयर कीजिए आप सुन रहे हैं व्हाइटिश एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय डी स्किन ब्यूटी प्रोडक्ट्स

0: مہران کی ثقافت سے گندا ہوا. آواز کی ڈور سے بندھا ہوا.
1: جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز.
2: ہم سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
3: ہر بار جا ننڈڑا قدم ایک نئی دنیا ڈا ودھن تھا, پر پولیو انن قدمن کے روکے بھی سگے تھو. انہی کرے جڑہیں بھی پولیو مہم دوران پولیو ورکرن جی دستک تھے تا در کھولیو ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाओ जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था. पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी.
4: अब आपकी खूबसूरती का फैन वाइट एज ब्यूटी क्रीम.

0: دنیا کے زیادہ تر ممالک سے پولیو کا خاتمہ ہو چکا ہے. صرف دو ملک رہتے ہیں جہاں یہ وائرس ابھی تک بچوں کا محفوظ مستقبل چھین رہا ہے، اور بدقسمتی سے ہمارا ملک بھی ان دو ممالک میں شامل ہے. اب ذمہ داری ہم سب کی ہے، ہر مہم کے دوران اپنے بچوں کو پولیو سے بچاؤ کے دو قطرے لازمی پلوائیں. پولیو مطلب مستقل معذوری.
1: پاکستان کی شان وادی مہران، مہران کی پہچان، جی ایف ایف 88 نیٹ ورک، سندھ کی آواز.
2: سونا صرف زیور نہیں، ہر گھر کی امانت ہوتی ہے. اسی لیے بینک اسلامنی لایا پاکستان کا پہلا شریعہ کمپلائنٹ گولڈ بیسڈ فائنینسنگ، جس سے ملے 50 لاکھ روپے تک کی فائنینسنگ 4 سال تک کی مدت کے ساتھ. بینک اسلامی گولڈ بیسڈ فائنینسنگ سے امانت کو اپنی جگہ رہنے دو. آج ہی 111-475-264
3: پی ٹی آئی وٹن جاں بھی وقت آہے بند گھٹی طرف نہ ونجے. وفاقی گھر وزیر محسن نقوی خبردار کرے چریو. لاہور میں میڈیا سے گڑے دے محسن نقوی چھو تو لانگ مارچ تھو تو ہائی کورٹ کے فیصلے تے روح موجب عمل کیا ویندو. ہن بھیرے یہ نہ تھی تو پی ٹی آئی وارا اچن ملک 10 یا 20 ڈیئن تے بند تھی ونجے. ہن بھیرے مستقل حل کڈیو ویندو. افغانستان سے لاگاپا دہشت گردن کے روکن تائیں معمول تے نہیں دا. عالمی مارکیٹ کے حساب سے تیل مہنگو تھیندو ہے، حالتوں برقرار رہی تو 1000 روپے میں بھی لیٹر پیٹرول نہ ملندو. پی ٹی آئی بانی جو ٹے بھینروں لاہور میں نظر بند. علیمہ خان کا پوئے عظمہ نورین نیاز کے بھی نظر بند کرے کوٹ لکھپت جیل منتقل کیا ویو. ڈی سی لاہور جو چوڑا ہے تو پولیس کی سفارش تھے 3 MPO تحت بئی بھینروں کے 30 ڈیئن لائے کوٹ لکھپت جیل منتقل کیا ویو. گزرے لی علیمہ خان کے بھی نظر بند کیا ویو ہو.
4: نئے صوبوں والا معاملہ جتنی تیزی سے آگے بڑھ رہا ہے وہ میرا خیال ہے کہ ہم امیجن بھی نہیں کر سکتے. اور جس طرح پریکٹیکلی پبلک ساتھ آ رہی ہے، اور چاہے وہ چیمبرز ہیں، چاہے وہ ٹریڈرز ہیں، چاہے چیمبرز ہیں، چاہے ٹریڈرز ہیں، چاہے کسان ہیں، تقریباً ہر بندہ کسی نہ کسی طریقے سے اپنا رول پلے کر رہا ہے. اور آپ دیکھیے گا انشاءاللہ تعالی، میں تو بڑا پور امید ہوں کہ اللہ تعالی نے چاہا تو یہ انشاءاللہ بڑا پور امید ہوں کہ اگر اللہ تعالی نے چاہا اور اگر پبلک کی مرضی ہوئی تو صوبے ضرور بنیں گے. اور اس بعد میں کہ صوبوں والی جو تحریک ہے وہ ٹھنڈی ہے یا گرم ہے، میرا خیال ہے بہت تیزی سے چل رہی ہے.
3: گھرو وزیر محسن نقوی نون صوبن وارو ہوڈ تے قائم. لاہور میں پریس کانفرنس کندے محسن نقوی چھو ہے تے نون صوبن وارو معاملو اساں جی سوچ کا ودی کے تیزی سے آگتے ودی رہو ہے. اللہ چاہے ہوئے عوام جی خواہش ہوں دی تے نون صوبہ ضرور ٹاندہ. صوبن وارو معاملو تھدے یا گرم کھاں گھنو اگتے آہے. بڑے وزیر سندھ میں پولیو مہم جو افتتاح کرے چھو. اج کھاں شروع تھیل پولیو مہم 27 سپٹمبر تائیں جاری رہی. 25 لاکھ ودھیک بارن کے پولیو کھاں بچاؤ وارا فڑا پیارا ویندا. افتتاحی تقریب کے خطاب کندے وڈے وزیر مراد علی شاہ چھو ہے تو سموری دنیا جیاں پاکستان ماں بھی پولیو مہم ختم کیا ویندو. پولیو مہم میں کوتاہی کندڑ خلاف سخت کاروائی کی ویندی. عالم سگورا پولیو مہم کامیاب کرنے لائے کردار ادا کن. منشیات وکرو کندڑ منشیات چھڑے پانی وکرو کرن شروع کیا ہے. ہیروئن وکڑیندڑ پکڑ جی پون تھا. پانی وکرو کندڑ سینیٹر بنجی ونجن تھا. کراچی میں تقریب کے خطاب کندے وفاقی وزیر مصطفیٰ کمال چھو ہے تو جن کے ہاتھ میں پانی فراہم کرنا ہے وہ ہی ٹینکر ہلائے رہا ہے. ہانے بھی بارن کے کتن کے چک کا نتھا بچائے سکوں. جن مان جو کاروبار اربے روپے جو ہے وہ مانو پانی کی فراہم کندا. موجودہ نظام تحت پاکستان نتھو ہلی سکے. پیٹرولیم لیوی خلاف جماعت اسلامی جو کراچی کا نکتل ٹرین مارچ سکھر پہنچی ویو. مختلف شہروں میں گزرن دوران ٹرین مارچ جو شاندار آدر بھاؤ. سکھر میں میڈیا سے گالیندے جماعت اسلامی کے امیر حافظ نعیم چھو ہے تو مارچ جو پہروں مرحلوں کامیابی سے مکمل کیا ہے. حکمرانوں کے لیوی واپس وٹنی پوندی. بلوچستان کے پنجگور والے علاقے میں فورسز جو آپریشن ہندوستانی فتنے جا 4 دہشت گرد مار جی ویا. سیکورٹی ذریعے موجود پنجگور کے بن علاقوں میں گجی تلا آپریشن کیا ویو. فورسز کے آپریشن دوران ہندوستانی فتنے کے 4 دہشت گردن کے جہن بیڑو کیا ویو. ہتھیارت کیا گیا. سندھ کے مختلف علاقوں میں بن عورتوں سمیت 4 جنا قتل. گھوٹ کی برسان بھائی ٹے کار الزام ہیٹ پفی کے قتل کرے چڈی. محمد پور میں جوابدار وقار ماچی 16 سالن کی खुफी हफीजा के कुआड़न का वार कर कतल कर शिकारपुर में कॉलेज रोड से हथियारबंद नौजवान समर अली जिस्कानी के कतल कर एजाज असंजरानी जख्मी बंगो बहन फरसा गोट विस्तलो में बारन की गाल से सोलंगी बिरादरी के बिन धुरी में जेड़ो लठू लगन सबब नौजवान जलाल सोलंगी कतल नौशेरो फिरोज में फौजी स्टेशन वेझो गोट दरिया खान में जवाबदार जाल के कतल कर बाद पान से फायर कर छो जवाबदार शफीक राज पर जाल नवाबजादी के कतल कर बाद पान से भी फायर कर छो जख्मी हालत में अस्पताल मुंतकिल। सिंध हाईकोर्ट सर्किट बेंच सखर में घोटी की फरिंदा कताफी केस की बुधनी थी आई जी सिंध गरु सेक्रेटरी पेश न थे अदालत पुलिस के नारी की बाजेब लाए बिन हफ्तन की मोहलत लई छी बुधनी दौरान एडिशनल आई जी डीआईजी सखर नासिर आफ्ताब पठान एसएसपी घोटकी एएसपी सखर ए पेश थे एडिशनल आई जी रिपोर्ट जमा कराईदे नारी के बाजियाब कराने लाइ कोशिश जारी है बासक सरदार का कमेटी जोड़ी पुछागाछा कई वही है।
5: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
1: पाकिस्तान की शान वादी मेहरान, मेहरान की पहचान GAFM 88 नेटवर्क, सिंध की आवाज।
0: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है, सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है, हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
2: सोना सिर्फ जेवर नहीं, हर घर की अमानत होती है, इसीलिए बैंक इस्लामनी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752644 या bankislami.com.pk पर अप्लाई करें। शराइत और ज़वाबित लागू हैं।
6: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
7: दुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
6: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतन जे बीमारी जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद,
7: रोजानो सुबह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी।
6: औलाद जो न थियण औरतुन जे मखसूस बीमारियन हये में सूर, चेल में सूर, रत जो घट थियण, कमजोरी आई औरतुन ऐं बारड़न जो इलाज आई अल्ट्रासाउंड कंदी आहे, आई नॉर्मल डिलीवरी पिण कई वञे थी, आई डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
7: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली, वधीक मालूमात लाइ 2347-3141-230।
6: मातली आसपास की आवाम लाइ खुशखबरी, मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली, जिते हर दवा अवां के होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारन लाए 12% ऐं घरू सार्फिन लाए हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वट बर वक्त मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा, उन्हनि खे राइटर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी। राइडर के 50 रुपया खरीदार अदा कंदो। टाइमिंग सुबह 9-6:30 शाम ताई। नोट असां वट लूज गोरियूं या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी, नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली। राबते लाए अशोक कुमार मोबाइल नंबर 03130863163।
7: कैश ऐं किस्तन ते प्री कास्ट RCC घरन जूं पकियूं छितूं लॻाइण लाइ खु़शख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरन जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
8: पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
7: तपोए GAFM 90.4 मातली बदीन एक एडो FM रेडियो आए
8: जेको हले तो बिना ब्रेक है मुसलसल
7: आई हाँ गोठन शहरन आई परे परे ताई बुधो वींदड़ रेडियो GAFM मातली बदीन
8: बस पो हाने खणो फोन आई पेंजे इश्तियार हलायण लाए
7: असांजे स्टेशन मैनेजर यूनस बकारी सा हिन नंबर ते राब्तो कंदा
8: 0331252576
7: जी हाँ बुड़ी 3135 5786
8: GAFM रेडियो नेटवर्क
7: सिंध जो आवाज़।

چی ہمد حکیم کرے پان کریم جوڑوں جوڑ جہان جی سوہاری سندھ کے ملوک مٹی تے رہندڑ تمام معزز بدھندڑن کے لاکھیڑے لطیف جی بولی مہران جی چھولی ای مٹھڑی امڑ جے لولی جڑا سونا سلام جی ایف ایم 88 ریڈیو نیٹورک جے سجی ٹیم جا قرب قبول پون وز سامعین اواں جا کیڑا حال آہن اواں خوش باش آہیو اواں ٹھیک ٹھاک آہیو اواں چاک چنگا بھلائیں متارا جوڑ آہیو اساں جی دعا ہے تے سدائیں تارن میں چندرو ہو جو کھیر میں کھنڈرو ہو جو میون میں امبو ہو جو کدیں اواں جی مرک میری نہ تھیے सदाई अवां जे लुड़कन जे डुकार ए मुरकन जो सुकार हुजे शाल अवां के कोसो वान लगे शाल अवां डुखियो दी न दिसो जुग जुग जियो मुरकंदा महकंदा ए गुलन जिया टड़ंदा रहो मौजूद सामेन ही आहे जीए एफएम 88 रेडियो नेटवर्क जो जीए एफएम मातली जीए एफएम मीरपुर खास जीए एफएम मटियारी जीए एफएम सकरंड जीए एफएम मेहरापुर जीए एफएम मोरो जी एफ एम लाड़कानो जी एफ एम सखर जो आवाज सजी सिंध में गूंजंदड़ सिंध जो ही आवाज अवां जी खिदमत में शो पेश करे था सिंध डीए जी शाम है।

0: दरियाए सिंध की लहरों के संग रवा दवा, यह है मोहब्बतो यकजहती का पैगाम यहाँ वहाँ। GFM 88 नेटवर्क सिंध।
1: धर माशुम वरकोटी वरकोटी कदमुना दयो निवी दुनिया पलोर रवानवी, خود پولیو رنز دا قدمونو درولی همشی، نو پا دی وجہ دا پولیو دا هر مهم پا محال دا پولیو ٹیم دا دروازی ٹکولو جواب ورکوی، او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی، زکه چې هم دغه ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا هغی دا خوبونو الوت وزری مومی. پولیو یعنی مستقل مازوری.
2: अब आपकी खूबसूरती का फैन बीच ब्यूटी क्रीम।